नमस्कार, आकाशवाणी गुवाहाटी महाबाहु समाचार सुन्न थर्क अधिकारीबाट। ज्येष्ठ बीजेपी नेता डाक्टर हेमन्त विश्व शर्माले आज असमका मुख्यमन्त्री हिसाबले शपथ ग्रहण गर्नुभएको छ। खानापाडामा आयोजित अनुष्ठानमा राज्यपाल लक्ष्मण प्रसाद आचार्यले मुख्यमन्त्रीलाई पद र गोपनीयता रक्षाको शपथ वाक्य पाठ गराउनुभयो। गुवाहाटीको खानापाडा पशु चिकित्सा विज्ञान महाविद्यालय खेल मैदानमा अनुष्ठित शपथ ग्रहण अनुष्ठानमा प्रधानमन्त्री नरेन्द्र मोदी मुख्य अतिथि हिसाबले अंशग्रहण गर्नुहुन्छ। डाक्टर हेमन्त विश्व शर्मा मन्त्रीसभाका चारजना सतीर्थ विधायकले आज खानापाडामा पनि उनीहरूले पनि शपथ ग्रहण गर्दछन्। बिजेपीका रामेश्वर तेली र अजन्ता नेउगले आज मन्त्री हिसाबले शपथ ग्रहण गर्दछन्। उता मित्रदल अगपका दलका सभापति अतुल बरा र बिपिएफका चरण बडोले आज मन्त्री हिसाबले शपथ ग्रहण गर्दछन्। बिजेपीका ज्येष्ठ नेता तथा प्राक्तन मन्त्री रञ्जित कुमार दासले विधानसभाका अध्यक्ष हिसाबले दायित्व लिनेछन् भनी डाक्टर शर्माले प्रकाश गर्नुभएको छ। शपथ ग्रहण अनुष्ठानमा अंशग्रहण गर्न प्रधानमन्त्री श्री मोदी हिजो रात्रि गुवाहाटीमा उपस्थित हुनुभएको थियो। बर्जार विमानबन्दरदेखि प्रधानमन्त्रीलाई सोझै कैनाधारामा लिएर जाइन्छ र राज्यिक अतिथिशालामा रात्रि उहाँले कटाउनुहुन्छ। मुख्यमन्त्रीको शपथ ग्रहण अनुष्ठानमा केन्द्रीय गृहमन्त्री अमित शाह, प्रतिरक्षा मन्त्री राजनाथ सिंह, केन्द्रीय मन्त्री शिवराज सिंह चौहान, ज्योतिरादित्य सिन्धिया, केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमण, बिजेपीका राष्ट्रिय सभापति नितिन नवीन, बिहारका मुख्यमन्त्री सम्राट चौधरी, मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंह, उडिसाका मुख्यमन्त्री मोहन चरण माझी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, गोवाका मुख्यमन्त्री प्रमोद सावन्त, अरुणाचलका उपमुख्यमन्त्री साउना मेन, त्रिपुराका मुख्यमन्त्री मानिक शाह र नागाल्यान्डका मुख्यमन्त्री निफ्यु रियो उपरान्त केन्द्रीय मन्त्री तथा 22 राज्यका मुख्यमन्त्री उपमुख्यमन्त्रीहरूले अंशग्रहणको साथै बिजेपीका धेरै जस्तो ज्येष्ठ नेताले उक्त अनुष्ठानमा अंशग्रहण गर्दछन्। अनुष्ठानमा अंश लिनको लागि अमेरिका राष्ट्रदूत चार्जियो गर असममा उपस्थित हुनुभएको छ। आजको अनुष्ठानमा विभिन्न देशका विशिष्ट उद्योगपति, राष्ट्रदूत, हत्राधिकार दलका कार्यकर्ता र बुथ समितिका सभापतिहरू पनि उपस्थित रहेका थिए। जुबिन गार्गको रहस्यजनक मृत्युको गोचरमा अभियुक्त श्यामकानु महन्तलाई जामिनको लागि गुवाहाटी उच्च न्यायालयमा दाखिल गरेको आवेदनको सुनानी भोलि ग्रहण गरिनेछ। वर्तमान बाक्सा जिल्लाको कारागारमा बन्दी भइरहेका अभियुक्तको जामिन आवेदन हिजो उनका अधिवक्तले उच्च न्यायालयमा दाखिल गरेको पछि आवेदनको सुनादी न्यायाधीश पार्थज्योति शैक्याले विचारपीठको तालिकामा अन्तर्भुक्त गर्नुभएको छ। उल्लेखयोग्य कि जुबिन गार्गको रहस्यजनक मृत्युको गोचरमा न्यायाधीश शर्मिला भुइँयाको फास्ट ट्रेक अदालतले गत 23 अप्रिलमा श्यामकानु महन्तको जामिन आवेदन नाकच गर्दछ। अदालतले गोचरको आन एकजना अभियुक्त सिद्धार्थ शर्माको जामिन आवेदन गत 4 मेमा रद्द गर्दछ। केन्द्रीय माध्यमिक शिक्षा परिषदले आउँदो 6 सेप्टेम्बर आइतबार देशभरि

सिटेट अनुसूचित गर्नेछ। यो परीक्षामा अवतीर्ण हुनको लागि भोलिबाटै अनलाइन आवेदन प्रक्रिया आरम्भ हुनेछ। माध्यमिक शिक्षा परिषदले यो सन्दर्भमा जारी गरेको अधिसूचना अनुसार प्रार्थीहरूले सिटेट.nic.in वा www.cbse.gov.in वेबसाइटद्वारा आवेदन दाखिल गर्न सक्नेछन्। आवेदन दाखिल गर्ने अन्तिम मिति 10 जुन तोकिएको छ। 15 जुनसम्म अनलाइन आवेदनको मासुल दिनुपर्नेछ। 6 सेप्टेम्बरमा देशका 132 सहरमा 27 भाषामा सिटेट अनुसूचित गराइनेछ। जिआई टेक ल्याब गर्ने तेजपुरको विख्यात लिचुको विषयले प्रचारको उद्देश्यमा आउँदो 6 र 7 जुन 2 दिने कार्यसूचीले दोस्रो तेजपुर लिचु महोत्सवको आयोजन गरिएको छ। स्थानीय एकांश युवा उद्योगीले लिचु खेतीको तत्परतामा तथा कृषि विषय र पर्यटन विभागको सहयोगमा विगत वर्षमा पहिलो लिचु महोत्सव सफलतापछि यसको दोस्रो वार्षिक महोत्सव तेजपुर जिल्ला पुस्तकालय प्राङ्गणमा आयोजन गर्न लिएको छ। एपेडाई सहयोगी हिसाबले अंशग्रहण गर्ने यो वर्षको लिचु उत्सवमा शिक्षार्थीहरूलाई अनुष्ठानको साथै सांस्कृतिक अनुष्ठान आयोजनको सिद्धान्त लिएको छ। साथै लिचुको बगैँचा भ्रमण, यसको प्रक्रियाजात सामग्रीको प्रदर्शनी तथा बिक्री, बगैँचामा देखि नै कृषकको सोझै सतेज लिचु क्रय आदिको सुविधा यो 2 दिने कार्यसूचीमा चर्चा हुनेछ। यो महोत्सव अनुष्ठानिक हिसाबले उद्बोधन गर्नलाई मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मालाई आह्वान जनाएको छ भने आयोजक समितिले जानकारी गरेको छ। आइपिएल क्रिकेट प्रतियोगितामा हिजो हिमाचल प्रदेशको धर्मशालामा क्रिकेट एसोसिएसन स्टेडियममा अनुसूचित एउटा खेलमा दिल्ली क्यापिटल्सले पन्जाब किङ्सलाई 3 विकेटमा परास्त गरेको छ। सुन्दै हुनुहुन्थ्यो समाचार पुरा भयो।

0: श्रोताबिन, हामी आकाशवाणी गुवाहाटी महाबाहु शाखाबाट प्रसारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मिडियमको 411.5 मिटर, तदनुसार 729 किलो हर्ज र एफएम ब्यान्डको 101.6 मेगा हर्चमा। स्टुडियोको घडीअनुसार समय अपराह्नको 3:21 र 38 सेकेन्ड भएको छ। यसका साथै कार्यक्रममा म थर्क अधिकारी एकचोटि सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत गर्दै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। श्रोताबिन, कार्यक्रममा अब प्रस्तुत छ वार्ताको कार्यक्रम, शान्ति र उन्नतिको लागि शिक्षा। शीर्षकमा सुन्नुहोस् एक वार्ता। वार्ताकार हुनुहुन्छ लोकनाथ शर्मा।
1: समाजको प्रारम्भदेखि नै शिक्षाको महत्त्व हामी सबैले पुर्खौँदेखि अनुभव गरिआएका छौँ र पनि शिक्षालाई मात्र निरक्षरतादेखि साक्षर बनाउने पद्धति मात्रै हो भन्ने मानिसको पनि आज कमी छैन। पुस्तकमा लेखिएको सबै अध्यायहरूलाई कण्ठस्थ पारी जाँचमा राम्ररी तिनै कुरालाई खातामा लेखिदिएर बढी नम्बर पाउने नै हाम्रो र शिक्षित हो भन्ने प्रवणता पनि हाम्रा धेरै शिक्षक, अभिभावक साथै अरू सबैमा भए जस्तो लाग्छ। शिक्षाको अर्थ त्यसरी लाउनेहरूले धेरैजसो डिग्रीधारी नयाँ पिँढी हामीबीच छोडिदिए पनि प्रकृत शिक्षित व्यक्ति बनाउने बाटाबाट टाढा छन्। त्यसैले गर्दा होला बा आमाबाट डेडी मम्मी र अरू छोटो पारी डेड र मम भन्न पनि पछाडिएका छैनन् हाम्रा नयाँ पिँढी। आन्टी भन्दा सानीमा कि फुपू नचिनिने भए तापनि अङ्ग्रेजीमा बोलाइदिँदा छाती फुलाइदिने अभिभावकको पनि कमी छैन। यी सबै अङ्ग्रेजी शब्दहरूले सम्बोधन गरे पनि रिस परेपछि बा आमालाई हाम्रा बुढा र बुढी भन्ने नयाँ पिँढी पनि छन्। बिएएमए या डाक्टर इन्जिनियर साथै म्यानेजमेन्ट डिग्री लिएर पनि समाज

सामाजिक स्वनिर्भरशीलताको अभाव आज पनि हामी सबैमा झल्किन्छ। त्यसैले होला ठुला ठुला मनीषीहरूले शिक्षालाई जीवनभरि पाएको अनुभवहरूको समष्टि भनेका छन्। शिक्षा हो मानव जीवनको सुरुवात भएको जन्मदिनदेखि 280 दिन अघिदेखि नै प्रारम्भ हुने एउटा प्रक्रिया, जुन प्रक्रिया जीवनभर चलिरहन्छ। जीवनलाई साँचो र सठिक रूपमा आफ्नो आफ्नो सामर्थ्य अनुसार अघि सार्ने माध्यम नै हो शिक्षा। पुस्तकमा लेखिएका जीवन सम्पर्कित सबै ज्ञानहरू लिई ती ज्ञानबाट अरू ज्ञान जन्माई आफैलाई एक सुनागरिक, सुपात्र, सुज्ञानी, सुनामी र सुचिन्तक बनाउन सक्नेलाई मात्र शिक्षित व्यक्ति भनिन्छ। शिक्षालाई तथ्य दिने प्रक्रिया मात्र नभनेर यसलाई प्रज्ञा दिने प्रक्रिया भन्ने प्रयास गर्नुपर्छ, किनकि प्रज्ञाले मात्रै मान्छेलाई मान्छे भनेर चिनाउन सक्छ। मानवता, सामाजिकता, सुस्वास्थ्य, सुस्वभाव, सुचरित्र, सुशृङ्खला, मान्यजनलाई मान्ने, आफ्नो कर्तव्य गर्ने र आफ्नो ज्ञानानुसार कर्तव्य गर्ने आदि गुणले विभूषित मानिसलाई मात्र हामी शिक्षित भन्न सकिन्छ। भारतवर्ष तथा आसामका सबै प्रान्तहरूमा जहिलेसम्म हामी सबै भारतीय हौँ, शिक्षा ग्रहण गर्नु हाम्रो कर्तव्य हो। आफू बस्ने ठाउँ साफ सुधर पारेर राखौँ, आफ्नो मातृभाषामा बोलौँ आदि लेखी हामीलाई सम्झाइदिइरहनु पर्छ। तहिलेसम्म हामी शिक्षा लिएर शिक्षित भयौँ भनौँ कसरी? शिक्षा या ज्ञान त त्यो हो जसले हामीलाई हामी सामु भएका सबै परिस्थितिलाई वास्तव तथा सठिक विश्लेषण गरेर सबैले ग्रहण गर्ने एक निष्कर्षमा पुर्याउने प्रक्रिया हो। शिक्षामा विकासको ज्वरो हुन्छ र जहाँ शिक्षा र त्यहाँ विकास पनि छ। शिक्षा र ज्ञानको अभावले हामीहरूमा धेरै नचाहिने कुरा या विषयहरूले ठाउँ लिन्छ, जहाँ भाषा, जाति, धर्म, धनी निर्धनी, पुरुष महिला, उच्च र निचको विभाजन देखिन्छ र दाजुभाइकै बिचमा लडाईँ या झगडा हुन्छ। यिनै सबै नचाहिने कुराहरूले भरिए समाजको प्रारम्भदेखि नै शिक्षा

विकास पनि छ। शिक्षा र ज्ञानको अभावले हामीहरूमा धेरै नचाहिने कुरा या विषयहरूले ठाउँ लिन्छ। जहाँ भाषा, जाति, धर्म, धनी, निर्धनी, पुरुष, महिला, उच्च र निचको विभाजन देखिन्छ र दाजुभाइकै बिचमा लडाईँ या झगडा हुन्छ। यिनै सबै नचाहिने कुराहरूले भरिएको हाम्रो अशिक्षित मनमा ती राम्रा कुराहरू भित्रिने ठाउँ नै हुँदैन। शिक्षा विकासको ठुलो खुड्किलो हो। जहाँ शिक्षा छैन त्यहाँ विकास पनि छैन। अशिक्षित ठाउँमा चम्मचले दुध खुवाए जस्तो गरी विकास गराउन खोजियो भने पनि त्यसलाई ध्वंस पार्न पनि पछि हट्दैनन् हाम्रा शिक्षित समाज। गाउँकै विद्यालयमा एउटा छात्र छात्राहरूका लागि पानी खाने गरी दिएको दमकलको माथिको टाउको राति चोरिनु यस विषयको एउटा सुन्दर उदाहरण हो। त्यसैले विकासले निर्भर गर्छ कुनै देशको शिक्षा, कर्म निपुणता, देशभक्ति, कर्म संस्कृति, कर्मस्पृहा र सुशारीरिक व्यवस्था। विकासलाई लक्ष्य राखिदिने शिक्षा हुनुपर्छ उल्लम्बमुखी, जसलाई दिगन्तमुखीको बाटो या चिन्ताबाट हटाउनुपर्छ। परम्परागत शिक्षा व्यवस्था नै राम्रो हो र नयाँ व्यवस्थालाई या नयाँ चिन्तनलाई भित्राउनु हुँदैन भन्ने विचारलाई पनि हामीले छोड्नुपर्छ। किनकि धर्मीय शिक्षा व्यवस्थादेखि लिएर अङ्ग्रेज शिक्षा व्यवस्था र वर्तमान शिक्षा व्यवस्थासम्म पुगेको छ भारतीय शिक्षा व्यवस्था। जति नै राम्रो नभनौँ किन, त्यसैले जापान, अमेरिका या चाइनालाई शिक्षा व्यवस्थासँग जोडी मार्न कसैले पनि सकेका छैनन्। उदाहरणस्वरूप भन्न सकिन्छ कि 1947 स्वाधीन भएको भारतवर्षले 1945 सर्वस्व ध्वंस भएको जापानसँग अझै दाँजो मिलाउन सके जस्तो लाग्दैन। अर्काले ठिक्क पारिदिएको मात्र लिने मानसिकता हामीहरूले त्यागी

0: आफै आफ्ना खुट्टामा उभिन सक्ने प्रवणता हामीमा हुनुपर्छ। विकास पनि दुई खाले हुन्छ, एउटा भए वस्तुगत र अर्को भयो मानसिक विकास। जब वस्तुगत विकासले हाम्रा चारैपट्टि घेरिसक्छ तर मानसिक विकास पछाडिन्छ, त्यतिखेर हाम्रा समाजमा सबैबीच मानसिक द्वन्द्व हुन्छ, जुन चाहिँ हाम्रो समाजको विकासको बाटोमा प्राचीर बन्न पुग्छ। यो सामाजिक तत्त्वलाई बढावा दिन्छ। विकासमुखी शिक्षाको चाहना हामी सबैमा भए तापनि वर्तमान प्रचलित भइरहेका शिक्षा व्यवस्थाको परिवर्तन नभए हाम्रो विकास आशा गर्न सकिँदैन। धेरै डिग्री नामका पछि लगाए पनि घरको इलेक्ट्रिकल काम गराउन चाहिँ पढ्दै नपढेको या अल्पशिक्षितको कारिगरी विद्यासँग निर्भर गर्नु पुग्ने शिक्षित व्यक्तिहरूलाई मात्र लिएर देशको, राज्यको या आफ्ना आफ्ना अञ्चलको विकास हुन्छ भन्नु चाहिँ राम्रो हुँदैन। देशका सबै स्तरका मानिसले, युवा युवतीले आफूलाई आफ्ना जीवन निर्वाह गर्न सक्ने गरी प्रस्तुत गर्न सक्नु नै विकासमुखी शिक्षक भन्न सकिन्छ। जातिभेद, उच्च निज, लिङ्ग वैषम्यता सबैले भरिएको शिक्षा व्यवस्थाले हाम्रो विकास गर्दैन। वस्तुगत र मानसिक विकास दुवैसँगै परिवार, समाज र देशको हितको लागि भयो भने मात्रै हाम्रो विकास भयो भन्न सकिन्छ। 25% निरक्षर, 30%देखि 40%सम्म
1: उनके लिए कितना मुश्किल हो जाएगा, इसीलिए नर्सों का जो योगदान है वो हमारे जीवन में महत्वपूर्ण है।
2: जी बिल्कुल, बात तो बिल्कुल सही है, लेकिन वक्त हो चला है एक संदेश का, एक अंतराल का।